0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा
2: हजुर नमस्कार बीएबएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नुहुने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको सङ्गीतमय अभिवादन। आदरणीय श्रोताहरू गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग पनि कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ नियालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको सुखमा सङ्गीत दुःखमा सङ्गीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा बसाई अर्को एउटा श्रृङ्खलामा आज पनि उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत सङ्गीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर यही आशाको साथ अब नै कार्यक्रम सङ्गीत गङ्गाको बसाईको ढोका उगार्न चाहन्छु सधैँ जस्तै एउटा देशभक्ति गीतबाट देश बोलेको गीतबाट माटो बोलेको गीतबाट र श्रोताहरू आज भने मैले व्यवसायको उठानमा राख्न गइरहेको छु गीतकार नन्दा गुरुङले लेख्नुभएको एउटा गीत राजनराज शिवाकोटीको सङ्गीत अनि रमन रेग्मीको स्वरमा यही गीत कार्यक्रमको उठानमा

नेपालै जाउँ जाउँ लाग्छ। आदरणीय श्रोताहरू, एउटा नेपाली मन, जुन मन संसारको जुनसुकै मखमली सुखमा समेत लोभिँदैन, नेपालसँगको उसको नाता दुनियाँको कुनै पनि धन दौलत ऐश र ऐश्वर्यले समेत किन्न सक्दैन, किमार्थ किन्नै सक्दैन। किनकि नेपाल भनेको त नेपालै हो, जसको अगाडि सिङ्गो ब्रह्माण्ड समेत एउटा सानो कण जस्तै लाग्छ हरेक नेपालीहरूलाई। यति सुन्दर देश पृथ्वीको कुनै कुना कन्दरा र ठाउँहरूमा भेट्न मुस्किल छ। प्रकृति र संस्कृतिको धनी देश नेपालभित्रको पूर्व होस् या पश्चिम, जहाँ जता पनि जाउँ जाउँ लागिरहन्छ नेपाली मनहरूलाई। अनि कहिले यहीँका अग्ला हिमाल चढेर रमाउन मन लाग्छ नेपालीहरूलाई, र कहिले पहाड उक्लेर सुसेल्न मन लागिरहन्छ। अनि तल तराई झरेर डुल्ने मन कुन नेपालीको नहोला, जहाँ जता बसे पनि अन्तत नेपालमै फर्किएर नेपालमै बसेर नेपालीहरूको सेवामा लाग्ने इच्छा र हरेक नेपालीहरूको रहेको एउटा वास्तविकता बोलेको गीत राखे। नेपाली गाउँ बस्तीमा केही गरेर नेपालकै सहर सुधारेर सुन्दर शान्त सुशासित नेपाल बनाएर यही मातृभूमिको काखमा बसेर हाँस खेल गर्दै नेपाल बनाउने मन बोकेर नेपाललाई फर्केर नेपालमै आएर केही गर्ने मन बोकेको नेपाली सक्लो मन मनको गीत, यो देशभक्ति गीत राखेँ मैले कार्यक्रम सङ्गीत गङ्गाको उठानमा रमन रेग्मीको स्वरमा। गीत रचना रहेको थियो नन्दा गुरुङको, भने यसमा सङ्गीत रहेको थियो राजन राज शिवाकोटीको। आदरणीय श्रोताहरू, गीतको भाव, सङ्गीतको जानकार अनि स्वरको लय राख्ने यो प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा फेरि एउटा अर्को सुमधुर गीत यहाँहरू माझमा राखिहाल्छु। र यति बेला भने चाहिँ म मुरलीधरले गाउनुभएको एउटा गीत राख्न चाहन्छु, गीतकार सेरा आचार्यको गीत रचना अनि सुरेश अधिकारीको सङ्गीतमा।